0: تخيل کی صداقت
1: वाह वाह वाह, बहुत अच्छे,
0: چاہتا
1: बहुत
0: ہے
1: अच्छे,
0: تخيل
1: बहुत अच्छे, बहुत अच्छे।
0: تخيل